0: हक सच जो आवाज, गीत संगीत जो आवाज, ये हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज, बुदंदा रहो, बुदंदा रहो।
1: It's 9:30 AM. This time check is brought to you by.
2: अगर खूबसूरती चाहिए तो आर्च अपनाए। आर्च ब्यूटी क्रीम, एलोवेरा और एवोकाडो सिर्फ 3 दिनों में डार्क स्पॉट्स, एक्ने एंड स्कार्स रिड्यूस करके स्किन को बनाए रेडिएंट, स्पार्कलिंग और दे शानदार मिरेकल ग्लो। आर्च ब्यूटी क्रीम।
3: धर माशुम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونو درولی هم شی نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی 2 ساسکی ورکول ماهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری
4: अवां जी स्किन डल ऐं बेरोनक लगे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एश ब्यूटी क्रीम अवां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडिएंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो खूबसूरत थियण वधीक आसान वाइट एश ब्यूटी क्रीम खूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
5: सुबह की चाय या ट्रैफिक का जाम हर पल फन GFM बदलती लाइफ की ट्रेजेडी
6: yeah!

0: رام جی تردید امریکی کانگریس ایران جنگ کے خاتمے بابت ٹھہراؤ ٹیوں بھیرو بھی منظور کرے ورتو ٹھہراؤ کی حمایت میں 220 ووٹ پیا 204 مخالفت میں ووٹ کیا ٹرمپ جی ریپبلک پارٹی کے ست ممبرس بھی ٹھہراؤ کی حمایت کی امریکی نائب صدر جے ڈی وینس ہے تو ایران جنگ جلد نئے مرحلے میں داخل تھی ویندی ایران جنگ جو پہروں مرحلو ایرانی ایٹمی پروگرام ہے فوج کی تباہی ہو جے کو مکمل کر چڈیو ہے بے مرحلے ایران کے بحالی کا روکن وارو ہے ہتے جے ملکن پارا پینے مستقبل بابت فیصلو کرن والے حق کی حمایت کیوں تھا چینی فوجی علاقائی استحکام کے تحفظ لائے سمرن دھرن سے گرجی کم کرنا تیار ہے چین کے دفاع بارے وزیر چھ چیڑ ڈیاریندڑ کاروائن کے کن کے اجازت نہ ہون گرجے فوجی طاقت سے مسئلہ حل نتا تھی سکن سپریم کورٹ میں پی ٹی آئی بانی کے اسپتال منتقلی والے کیس کی بدنی آئینی عدالت کے حکم سے اٹارنی جنرل کا معاونت طلب جسٹس شاہد وحید رمارکس ڈیندے ہے تو آئین کی تشریح کا سوائے سمورا معاملہ سپریم کورٹ وٹ آن جو آرڈر آئینی عدالت کیا ہے وہ اصا لاگو تھے تو آئینی عدالت سپریم کورٹ جا اختیار آئین میں واضح ہیں اڈیالہ جیل انتظامیہ کے اجزاتی حیثیت میں طلب کیا ہو آفیسر کو بھی پیش نہ تھو جیل سپریڈنٹ جا وارنٹ جاری کیوں وزیراعظم کی صدارت ہٹ ننڈی کاروبار کے ہتھی ڈیئن بابت اجلاس ننڈے کاروبار کے ہتھی ڈیئن مالی مدد لائے سمیڈا کے حکمت عملی جوڑن کی ہدایت شہباز شریف چھو تو زرعی شعبے سے واگیل کاروبار کے ہتھی وٹائن لائے قدم کھایا وجن سمیڈا کاروبار کندڑ شخصیت ادارن کی مالی مدد بھی یقینی بنائے وفاقی گھرو وزیر محسن نقوی سے چین کے ڈپٹی وزیر کی ملاقات پاک چین بن طرفن لاگاپن دہشتگردی منشیات کے خاتمے بابت گڑیل قدمن سے گالوں ملاقات میں پولیس ٹریننگ ایکسچینج پروگرام ٹیکنالوجی سامان لائے تعاون ودائن تے اتفاق محسن نقوی چھو تو چینی ٹیکنالوجی سے گھنی مدد ملی سکے تھی جماعت اسلامی امکانی لاک ڈاؤن کے رد کرے چڈیو پیٹرول تاں لیوی ختم کرنے والوں مطالبہ برقرار کراچی میں پریس کانفرنس کرے جماعت اسلامی کے امیر حافظ نعیم ہے تو جماعت اسلامی جا دھرنا جاری ہیں جاری رہندا ہے کہ مطالبہ ہے پیٹرول تے لگائے لیوی ختم کی وجے
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो जीए एफ एम 91.6
3: खुशखबरी हाने अवां के परेशान थियण जी का भी जरूरत ना आहे जे करे तव्हां कंहिं भी बीमारी में मुब्तला आहियो या बीमारी पुराणी थी वई आहे त उन बीमारी जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अली खान नेशनल काउंसिल फॉर होम्योपैथी ऑफ पाकिस्तान होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ए हस्पताल नवाबशाह मरीजन जो चेकअप ए इलाज होम्योपैथिक तरीके से कंदा आहिन अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन अवां बे एक दफो आजमाए दिसो चेकअप फीस सिर्फ 300 रुपया क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद है क्लिनिक जो टाइम आई डी है हर छंछर का खमीस ताई सुबह जो 10 बजे का शाम 5 बजे ताई जुमो मोकल आहे एड्रेस सिंध होम्योपैथिक क्लिनिक बदीन स्टॉप रोड पुरानी सब्जी मंडी एमसीबी बैंक जे सामू नया पुल हैदराबाद वधिक मालूमात जे लाए राब्तो करियो 0306244770
4: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था पर पोलियो इनन कदमन के रोके भी सके तो इन्हीं करे जडे भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था पोलियो मतिलब ज़िंदगी भर जी माज़ूरी
5: हक सच जो आवाज़ गीत संगीत जो आवाज़ जीए हैदराबाद मटियारी एफ एम 91.6 सिंध जो आवाज़ ॿुधंदा रहो

0: मैं यूं जाकर यूं वापस आती हूँ. सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग. व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट्स. इस्तेमाल करते रहिए और खूबसूरत होते रहिए.
1: हक सच जो आवाज, गीत संगीत जो आवाज, जीए हैदराबाद मटियारी एफएम 91.6, सिंध जो आवाज, उधरदा रहो.
2: It's 1:30 PM. This time check is brought to you by
3: Heme Diamond Glow Bleach Cream. Kudrati jizan sa tayar kayal. Jeka de kudrati nikhar. Saaf, naram ay roshan chehro. Heme Diamond Glow Bleach Cream.
4: This program is brought to you by
5: Bank Islamani Laya. Pakistan ka pehla sharia compliant gold based financing.
6: Dhar maashum warkoti warkoti ka damuna dayo nivi dunya palor rawanvi. خود پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله معذوري.
7: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो. पेश आहे वाइट एश ब्यूटी क्रीम. अव्हां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग. इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक. रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट. हाणे थियो खूबसूरत थियण वधीक आसान. वाइट एश ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं. बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप. वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु. वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज. अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान.

0: तकरार जो लॻी रहियो आहे। वाक़े जी वधीक जांच कई पई वञे। खिपरो वेझो ज़रदारी फार्म वटां हथ आयल लाश जी सुञाणप शहज़ाद मरी जे नाले सां थी वई। पुलिस मूजिब नौजवान कुझु वक़्त अॻु पसंद जी शादी कई हुई। वधीक जांच करे रहिया आहिनि।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: मटियारी के हो तो आवाज भी मटियारी की है। सुनते रहो GAFM 91.6।
3: धर्माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी खुदा पोलियो रंज दा कदमुना उद्रवले हुमशी نپدی وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقله مازوري
4: حق سچ جو آواز گیت سنگیت جو آواز جی حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز بدلدا رہو

0: جس دھرتی سے جڑا ہے قلندر لال شہباز،
1: اسی خطے کی بنی ہے آواز۔
0: جی اے ایف ایم نیٹ ورک،
1: سندھ کی آواز۔
2: It's 3:30 PM. This time check is brought to you by
3: Minus ho sari tensions jab ho aapke paas Zong 4G ki plus offer. Let's get digital with Zong.
4: Ab aapke har bar ja nandda kadam ek nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage to. Inhiya kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo ae pehje baran ke polio khan bachao jab khatra zarur pyaryo. छो त ये कतरा बारन में मुदाफ़ती ताकत के वधाइन था ए इनन जे ख्वाबन के उडाम देन था। पोलियो मतलब जिंदगी भर जी माजूरी।
5: अब आपकी खूबसूरती का फैन वाइट एज ब्यूटी क्रीम।

0: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
1: हर माशूम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी خدا پولیو رنز دا قدمونه درولې همشي نو پدی وجا د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مهیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبون ولوت وزري مومي پولیو یعنی مستقله مازوري
2: हक सच जो आवाज गीत संगीत जो आवाज जे हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज उदंदा रहो
3: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज
4: उसी खित्ते की बनी है आवाज
3: जीए एफएम नेटवर्क
4: सिंध की आवाज